0: नाम से कल श्रीनगर में नए मुंतखबशुदा सिविल जजों के लिए एक तरबियती प्रोग्राम का आगाज हुआ। तरबियती प्रोग्राम का इफ्तिताह सुप्रीम कोर्ट ऑफ इंडिया के जज जस्टिस अरुण पल्ली ने किया, जबकि जम्मू कश्मीर और लद्दाख हाईकोर्ट के कायमकाम चीफ जस्टिस जस्टिस संजीव कुमार के अलावा कई दीगर जज साहबान और अदरिया से जुड़ी दीगर अहम शख्सियात भी इस मौके पर मौजूद थीं। सालाना जश्न गदीर की मुनासिबत से इंदर कल्चरल फोरम ने प्रोफेसर मोहम्मद जमा आजुर्दा की सदारत में सुंबल के निजी स्कूल में अदबी तकरीब का इनेकाद किया। तकरीब के दौरान मुकर्रीन ने गदीर खम पर तफसील से रोशनी डाली और खलीफे चारों हजरत अली करमल्लाहु ताला वजहू की शुजात और पाक सीरत बयान की। दर्ज हरारत श्रीनगर में रात का कम से कम दर्ज हरारत 14.5 डिग्री, जबकि जम्मू में रात का कम से कम दर्ज हरारत 23.8 डिग्री सेल्सियस रिकॉर्ड किया गया। इसके साथ ही खबरों का बुलेटिन खत्म हुआ। खबरों का अगला बुलेटिन दिन में 12:30 पर उर्दू में नशर होगा। खुदा हाफिज।
1: कमर्शियल ब्रॉडकास्टिंग सर्विस श्रीनगर, आवाज जो आपके कारोबार को एक नई उड़ान दे। क्या आप चाहते हैं कि आपकी सोच आपका कारोबार हर दिल में जगह बनाए? तो देर किस बात की, राबिता करें कमर्शियल ब्रॉडकास्टिंग सर्विस श्रीनगर के साथ और अपने बिजनेस को दीजिए एक नई उड़ान, एक नई पहचान।
2: आकाशवाणी श्रीनगर लाइव मॉर्निंग शो पाएम सुबह शो थे विकनस आकाशवाणी श्रीनगर पर बोजान बुचस तुह मेजबान महराजुद्दीन तो मैसेज
3: बुचस तुह मेजबान सकीना।
2: सकीना जी, वक्त वोत के इस बोजनाव بوزن ول
3: بالکل اصل یہ ونکس چنکی آسان سانین کشرن شدی کشر موسیقی بوزن ول تہند خطر تو دسلاب کرو کلام احمد راس سانگ سین ڈراما ڈویژن ست وابستہ فنکارو مہر مند بت گومت تو یہ کرو
2: بتس کن پہ مے نظر مگر یہ بوت بوزن برو ون بہ سن یہ مہر مز تو خوبصورت
3: بالکل
2: یہ وچن ولس دل موہت نوان
3: پز پٹ یتک جنگل میدان سبز زہار پہاڑ آبشار تو بیے
2: بالکل بالکل بہار استقبال کرنے پتہ یور پور دنیا کے مختلف ملکوں پہ سلین واتان گڈنتھ تہذ خواہش آسان ڈل جھیل وچو
3: بالکل تو یہ ہکو ونت کہ گلن ہز وادی مز آسمان نیجر ڈل آبس مز پن پانے پانس پہ نازان سپدان تو اتی ڈل پریت کان دل دادا کانچان زاش اکہ پھر بت وا یہ ڈل تو کرہا چار چنری ہند سر
2: یا کوتر خان
3: بالکل
2: تو وچو تم رنگ یم فطرتن صرف کشیر باگے انمت
3: ون چونکہ تہ پی بوتس کن نظر توے کرو تو کشیر ہز کات بوزن والن ونو چھنا سلا ڈلش کات تہ وت یم بوت کے ذریعہ کرو دل سوریا
2: ضرور

0: Raadje een techniek, dan moet ik eens aan kijken die de aaien. Maar ja, we zien Rajnath Singh zo'n moeilijke situatie is wacht is, maar ze zullen dunia kan waar hij een mulk kan. Ik te zeggen, hij gaat rekenen in zo'n het haal. Boet je, maar het zo, ik is sarvi khote, tegen de raftaar, bij je meisjes, in de hersiette, blok kapagaan. Ik is social media, post is maar zo'n, maar ja, we zien een, de saasmans is shatwik is moeilijk, maar die is dooran, mulk is maar, sata sharia, sat fisat, tarke in de, sharhoek zeker karan je kat. De mooie petman Bahan, Wedian Doran, Bahatish Moeshad, Beatat, Machi, Tarki, Karan Wajin, Baran Waka, Yum Kadam, Tulai, Yishu, Timequin, Natija. Wachir Monsi, Wachir Asim Sindis, Kayadat Smashek, de Sedi, Tarki, Barosu, Pai Dedit, Stikamas, Hit Wabasta, Karna Amos. Markazin Machi, India, Sarkarik Bahudi, Mukamal Sapinmita, Doranai, Wachir Asim, Nedar Moji, Sindis Kayadat Smas, Am Lukan, Hijibaji, Papa J. Bapat, Wadia Sikimashuru Karne. Iemand moet Ayushman Bharat Yojana te schermen zijn. Door sommige mensen is bij de spijmanes beter look. Ik mis ik hem niet voor de tulle tibi bushadachtje. Maar die soepelheid is heel karan. Aan het motorie koos ik eens aan. Nafrosunwaren.
1: मैं सोफी सजाद अश्मकाम अनंतनाग से आयुष्मान भारत स्कीम जो हमारे पूरे देश में लागू है खुसूसन जो हमारी यूटी है जम्मू कश्मीर यहां पे हर एक इंसान को इस स्कीम से फायदा मिला है चाहे वो सरकारी हॉस्पिटल हो चाहे वो प्राइवेट हॉस्पिटल हो हर एक इंसान को इस स्कीम की वजह से फायदा मिला है हम प्राइम मिनिस्टर ऑफ इंडिया श्री नरेंद्र मोदी जी और गवर्नमेंट ऑफ इंडिया के मशकूर हैं जिन्होंने ये स्कीम यहां पे मुतारफ कराई है लागू की है हर एक जम्मू कश्मीर के नागरिक के पास आज गोल्डन कार्ड है जब भी कोई किसी को बीमारी हो जाती है वो डायरेक्ट जाता चाहे वो सरकारी हॉस्पिटल या प्राइवेट हॉस्पिटल हो हर एक हॉस्पिटल में वो अपना इलाज करा रहा है और उसको मेडिसिन भी इस पे फ्री मिल रहा है हम दोबारा से प्राइम मिनिस्टर ऑफ इंडिया के मशकूर हैं
0: Nauwjaanen zijn in maanden te kellen hier, makkelijk wachtier, mansoek mandavia hancho, wanmoedse cycling sitcha, botraat saaf rozan. Time sitchu traffic jam ki bij de masluk halte, faraham sabdan. Wajirasha subha in Abdilmas, cycle aspect, Fit India, Sunday sadarat karan. Timomun at mokas met Nauwjaanen, zitim sabdan at pahilimas shemel, tapan en neuwen, Fit India hoek nazria.
2: साइकिलिंग करने से आपकी हेल्थ अच्छी रहती है साइकिलिंग से फ्यूल का बचत होता है वर्तमान में ट्रैफिक की बहुत बड़ी समस्या है उसका भी समाधान तो क्यों न हम साइकिलिंग करें देश के नागरिकों में अपने हेल्थ के प्रति अवेयरनेस बढ़ी है मोदी जी ने आधा घंटा रोज फिटनेस देने के लिए कहा तो ये फिटनेस का डोज आधा घंटा के लिए हम हमेशा साइकिलिंग करेंगे तो मैं मानता हूं कि हमारी कई समस्या का समाधान होगा
0: नशा मुक्त जम्मू कश्मीर अभियान جمہو کشمیرک لیفٹنٹ گورنر منوج سنہا سنس قیادت مز کڑنہ آمزن پد یاتراہن تحت از سارنی وہن ضلعن ہند وحات مکمل سپودمت منوج سنہا سنس قیادت مز آئی ایس پروس ضلع مز اخ بڑ پد یاترا منعقد کرنے یت مز مقامی لوکن ہند اک بڑ تعداد شرکت کرت منشیات خلاف پن یرادش باوت کر ات موقع پہ خیال باوت کران ون ایل جی این زی تہ مقصد چھ صاف تو واضح تو سہ جموں کشمیر نارکو ٹیرر نش مکمل پاٹ پاک بناون تمو وہ ات مہم مز عام لوکن ہندس ات واس تو ات مز دلچسپی نینس پہ اطمینان
3: सबके मन में एक संकल्प होगा और वो संकल्प है जम्मू कश्मीर से इस धरती से नशे के अभिशाप को पूरी तरह समाप्त करना
0: تو پاوچات از ابیان شروع کرنے کے اگڑنے کے دوہتے در رو لیفٹنٹ گورنر منشیات کو نیٹ ورک ختم کرنے تا اتبا پارس من ملوث سمگلر ان خلاف سخت کاروائی کرنے کے ارادے
4: ڈرگ سمگلنگ سے جڑے تسکر کا پاسپورٹ اس کا ڈرائیونگ لائسنس کارڈ آدھار نمبر اس کے آرمز لائسنس سب کچھ نیرست کر دیا جائے گا اور اگر فرار ہوگا تو لک آؤٹ سرکولر جاری کیا جائے گا این ڈی پی ایس ایکٹ کے تحت اس کی چل اچل سمپتی بھی اٹیچ کی جائے گی بینک اکاؤنٹ فریج کیا جائے گا اور اس کے خلاف فائنینشیل انویسٹیگیشن بھی پرارمبھ کیا جائے گا
0: سمجھی سوترس پہ منشیات منموج گالن باپت ہن لازمی قدمن متعلق ایک وستاد سخبیر سنگن آکاشوانی نیوز سیت کت کران
5: نش اخ وبا پھلی آمت سون سماجس من یہ سوری سماجس کھوکھل کر بنیادی وجہ سے یہ نشا آج رشتہ تار تار گومت کیا بچے نشن کن لگن بچے یت بت کن لگ سون علما درمسال مز پیچر یا مندر مجاری ہکن یت مز